0: स्टोर से नाम लेकर तलब कीजिए।
1: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज
2: ब्रॉट टू यू बाय
3: सोना यूरिया ग्रेनुलर मिट
4: कादू हिते में वदे छ काण के रोपण आपने और मुझ खोलने से तकरारन जो प्रमन नमूने खात्मे से गालियों कयो आयो ISPR मौज मुलाकात दौरान लायक आई अमन तकरार गालियों वसीले हल करण जे तरीका अर्थ पिण गालियों कयो आयो ईरानी क्यादत गालियों नहीं तकरारन जे प्रमन हल लाय सहूलतकारी करण ते पाकिस्तान जे किरदार जी सारा कई ISPR मौज फील्ड मार्शल जो ईरान जो दौरो मुकमल थी वयो आए दौरे जो मकसद अमेरिका ईरान विच में तकरार जे खात्मे लाय थींदड़ गालियों में पहल रंडक के खत्म करण समेत खिते में चटादार अमन आदम अस्तकाम जे मुस्तकिल खात्मे लाय पाकिस्तान जी सफारती कोशिशुन जो हिस्सो अमेरिका ईरान ते वधीक मुआशी पाबंदियूं मुड़ी छॼियो ऑपरेशन इकोनॉमिक आउटकास्ट शुरू करण जो ऐलान ईरान जे 7 डिजिटल असासन टेक्नोलॉजी हवाबाज़ी शिपिंग जे शोबन ते पाबंदियूं लॻायूं हुयूं अमेरिकी नाड़े वारे वज़ीर स्कॉट बेसेंट जो चयो आहे त ईरानी मुआशी जी हर उहा रग कटणी आहे जेका हुन रिजीम खे सहारो ॾेई रही आहे त मुल्क ईरान खे सहारो ॾियण जी कोशिश कई त हुन खे डॉलर सिस्टम मां ॿाहिरि निकिरणो पवंदो या आलमी अकेलाइप जो शिकार थींदो जेके मुल्क अमेरिका सां गॾु बीठल हूंदा उहे भाईवारी जो फ़ाइदो हासिल कंदा हाणे ईरान लाइ हर मालियाती लाइफ लाइन खे मुस्तक़िल तौर बंदि कयो वेंदो उन्हनि इक़्तिसादी पाबंदियुनि खां पोइ ईरानी निज़ाम पाण ई घोड़ा फोड़े छॾींदो अमेरिका जे मुआशी हमले जो ऐलान फ़ौजी मुआवज़े नाकामी जो एतिराफ़ आहे ईरानी आर्मी चीफ चयो आहे त अमेरिका खे जंगी मैदान में कामयाबी मिले हा त मुआशी मैदान में शोर न करे हा जंग में तेरान कामयाब थियो आहे अबनाह हुर्मुज़ ते ईरान जो मुकमिल कंट्रोल आहे ईरान चाहे त अमेरिका तेल जो हिकु कतरो बि अबनाह हुर्मुज़ मां नथो गुज़ारे सघे विच ओभर में बहरान जी पाड़ फलस्तीन जो मसलो आहे फलस्तीन ऐं इसराइल विच में ॻाल्हियुनि जी बहाली ऐं आज़ाद फलस्तीन रियासत जो क़याम ज़रूरी आहे गिनी सदर शेख चैम्पंग जे उर्दुन जे बादशाह शाह अब्दुल्ला सां मुलाक़ात दौरान ॻाल्हि ॿोल दौरान निज़ार चीनी परडे॒ वज़ीर वांगी चयो आहे त विच ओभर जी सूरत हाल नाज़ुक मरहले में दाख़िल थी वई आहे अमुन जे बहाली लाइ ॻाल्हियुनि तरफ़ वापसी अंटर आहे चीनी परडे वज़ीर ऐं कोयती परडे वज़ीर जी मुलाक़ात दौरान सहकार वधाइण ते इतफ़ाक़ वज़ीर आज़म पाकिस्तान ओलियो वैल्यू चीन पॉलिसी जारी करे छॾी तकरीब खे ख़िताब कंदे शहबाज़ शरीफ़ चयो त मुल्क में ज़रिए इंकलाब लाइ हारियुनि जी भरपूर मदद कई वेंदी 60,000 एकड़नि ते ज़ैतून जो फसुल पोखियो पियो वञे जैतून जे फसुल खे हथी ॾेई परडे नाड़ो बचाए सघजे थो हुकूमत हारियुनि जी मदद वारो सिलसिलो जारी रखंदी पार्लियामेंट हाउस इस्लामाबाद में अपोजिशन जमायतुनि जो गॾियल इजलास महमूद ख़ान अचकज़ई मौलाना फज़लुर रहमान बैरिस्टर गौर समेत समूरनि मुख़ालिफ़ धुर जमायतुनि जा पार्लियामेंट अॻवान मेंबर शरीक जमहूरियत जे बहाली लाइ पार्लियामेंट जे अंदर ऐं ॿाहिरि गॾियल तौर जिदोजहद करण ते गौर कयो वियो पीटीआई जे हूंदे को बि इतिहाद नथो हली सघे पीटीआई हर उहो कमु कंदी आहे जंहिं खां खेसि रोकियो वेंदो आहे वज़ीर आज़म जे सलाहकार राणा सनाउल्ला चयो आहे त पीटीआई बानी बाबति अदालती फ़ैसिले ते हुकूमत अमल कयो पीटीआई वारनि पाण मीडिया टाक करे अदालती हुकुमनि जी भञकड़ी कई आज़ाद कश्मीर जे कानून साज असेंबली जे नवनि चूंडियल 46 मेंबर्स हलफ़ खणी वरितो आज़ाद कश्मीर असेंबली जे स्पीकर नवनि चूंडियल मेंबर्स खां हलफ़ खणायो आज़ाद कश्मीर असेंबली जे 8 मखसूस सीटुनि मां बि नून लीग 6 सीटुनि ते कामयाबी माण बाद ईवान में नवनि नून लीग जे सीटुनि जूं अंग वधी 31 थी वियो पीपुल्स पार्टी 14 सीटूं माणे सघी وڈے وزیر مراد علی شاہ جی وزیر اعظم شہباز شریف سے ملاقات سندھ کے معاملے میں ہر جاری ترقیاتی منصوبہ سے تفصیلی گال بول سیاسی صورتحال سے بھی خیال کی ڈے وٹ کئی رواداری ایک سیاسی مشاورت وارو سلسلو جاری رکھنے بھی اتفاق رانا ثناء اللہ محمد اورنگزیب اعظم نذیر تارن بیا بھی ملاقات میں موجود ہوا سندھ ہائی کورٹ کے چیف جسٹس کراچی واسی میر رضا کیس کی جانچ لائے عدالتی کمیشن جوڑے چھڑیو جسٹس عمر سیال کمیشن کی سربراہی کندو جانچ لائے مہینے جو وقت مقرر کراچی کے میئر مرتضیٰ وہاب ہے تو عدالتی کمیشن کے میر رضا کے واسن کے سہکار کرنا پوند نہ تو یہ سلسلہ ہلد رہ جانچ دوران تھل پوتا ان کے ساموں اچھا گرجے پولیس جانچ ادارہ کمیشن کی مدد کندا حکومت کے ترجیح میر رضا کے مائٹن کے مطمئن کرنا ہے میر رضا قتل کیس میں عدالتی کمیشن جوڑنے خلاف جے آئی اے کے قیام لائے وارسن کی درخواست سندھ ہائی کورٹ میں بدھنی جسٹس عدنان کریم میمون دھرین کے نوٹس جاری کرے چھجا 31 اگست سے جواب طلب درخواست میں میر رضا جو پوسٹ مارٹم کندر ڈاکٹر اسامہ ڈاکٹر سمیا کیس کی جانچ کندر ٹیم کے ممبر سمیت 19 جنن کے دور بنایا ہو درخواست گزار کے وکیل جبران ناصر تو پولیس کی جانچ اجا تک حتمی نتیجے سے نہ پہتی عدالتی کمیشن سے کیس کی جانچ سے نکاری اثر پوندا کمیشن کی انکوائری کے عدالت میں چالان طور پیش نہ تو کرے سکے گجل جانچ ٹیم قائم کرنا ضروری ہے
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز
5: مٹیاری کے ہو تو آواز بھی مٹیاری کی ہے سنتے رہو جی اے ایف ایم 91.6
6: اکثر والدین جو یہ چون ہوں تو اساں بار بار پانچ بارن کے پولیو کا قطرہ چھو پیاریوں جو تو اساں جے بار پہ پولیو کا قطرہ پی چکو ہے منجو نالو پروفیسر ڈاکٹر امان اللہ لیل ہے ماں بارن جے شعبے میں خدمت انجام دیا تو ڈاؤ یونیورسٹی ہیلتھ سائنس بار بار پولیو جا قطرہ پینے سے بار جی امیونٹی جکا وہ بہتر تھیے تھی ہانے جکا کیمپین اچے تھی جے میں اساں جکو پولیو جو ڈیندا سی ان میں کا بھی سوئی استعمال نہ تھی بغیر کے درد جے ویکسین جکا پانے بار کے کرایو تو جی اساں جو پاکستان ان پولیو جڑے موزی مرض ما جکے محفوظ رہ
7: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی
8: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز جی اے ایف ایم کی آواز
7: جی اے ایف ایم نیٹ ورک سندھ کی آواز

0: कोविडी काल ही मनसुबू स्पोर्ट्स कॉम्प्लेक्स की वेझो है
1: जेको रिहाइश ए सीड़पकारी बिन्ही लाइ बेहतरीन मौको बनाए तो
0: अजी पेंजे प्लॉट की बुकिंग करायो
1: फौरी कब्जो ए फौरी रजिस्ट्री
0: कॉन्टेक्ट
1: 03-00-93-17-252
0: एंड 03-13-27-57-860 हुसैनी मंजिल हाउसिंग स्कीम सखर
1: तवाजे महफूज मुस्तकबिल ए बेहतरीन इन्वेस्टमेंट जो बेहतरीन इंतखाब
0: क्या आप अपना पैगाम हजारों लोगों तक पहुंचाना चाहते हैं चाहे स्कूल कॉलेज यूनिवर्सिटी के एडमिशन्स हो किसी हॉस्पिटल या क्लिनिक बिजनेस के प्रमोशन जॉब वैकेंसीज पब्लिक अनाउंसमेंट्स इवेंट्स सेमिनार्स स्पेशल ऑफर्स स्पॉन्सर्ड प्रोग्राम्स लाइव मेंशंस और कस्टमाइज्ड प्रमोशनल कैंपेन्स या किसी भी किस्म के एडवर्टाइजिंग कैंपेन GFM है आपका भरोसेमंद मीडिया पार्टनर अपनी एडवर्टाइजिंग को दीजिए ज्यादा रीच बेहतर इम्पैक्ट और मौसम नतीजे एडवर्टाइजिंग और बुकिंग के लिए आज ही रब्ता करें स्टेशन मैनेजर बाबर शेख 03-00-93-19-667
2: यार मछा क्या किथे वन्या घर में बैठो यहाँ पर ठीक ही नया शायद मुझे जिंदगी लायक दवाई नहीं थी
3: वो भला साथ हुआ तो खे साफ साफ बुधा मसलो छाए
2: यार एक मसलो हुजे तब बुधाया मुझे ते मसलन जी कतार लगल आहे न भूख सही लगे थी अजे कुछ भी खावा थो तो हजम ही न थो थे पेट फूक जी वने थो हथ पेर सुन थी वन था सजो डी सुस्ती महसूस थे थी कह कम जो रहंदो ही नाया
3: यार तुझा घणा न बस हिक ही मसलो आ
2: हिक इहो की है
3: हाँ तुझो मैदो खराब आ छा तो न बुधो आ मादो दुरुस्त त इंसान दुरुस्त जे मादो सही न होंदो त भुख भी न लगंदी न हाजमो थींदो न ताकत मिलंदी
2: तो पो मां छा कया
3: सोलो हला है इस्तेमाल कर शिफाए मैदा कोर्स ए कुदरती जिस्म मां तैयार कयल कोर्स तुझे जिस्म जो हिस्सो बणजी तुझे मैदे के बिल्कुल ताजो मजबूत करे छींदो भुख खुली वेंदी खाधो सुठे नमूने हजम थींदी पेट फूकजण खत्म सुस्ती खत्म जिस्म में ताकत ईंदी
2: वाह यार वाह जी गाल बुधाई थी पर ये किथे मिलंदो
3: यो मिलंदी बेड़ी चौक नादरा ऑफिस के सामू अल नूर दवाखाना रोड़ी राबते के लिए नंबर भी अथई 03-05-58-00-616 शिफाए मैदा कोर्स मैदो दुरुस्त त इंसान तंदुरुस्त 44 साल जो तजुर्बो हजारे मरीजन जो एतमाद आगा होम्योपैथिक क्लिनिक होम्यो डॉक्टर आगा लियाकत अली खान पठान DHMS सिंध RHMP इस्लामाबाद 44 साल जे वसी तजुर्बे सा हर किस्म जा आसाबी अमराज जोड़न जो सूर मैदे में जलन गैस बदहजमी तेजाबियत गुर्दन जी पथरी बवासीर बे औलादी वारन जो किरण गंजपण फालिज खारिश बेन मुख्तलिफ़ सेहत की तकलीफ़ लाए माहिराना होम्योपैथिक सलाह मौसर इलाज फराम करे रहा आहिन आगा होम्योपैथिक क्लिनिक सखर पुलिस हेडक्वार्टर चौक पुलिस लाइन सखर टाइमिंग छंछर खां खमीस सुबह 10 बजे का शाम 5 बजे ताई अपॉइंटमेंट मालूम लाए हिंरी राबो कर 03-26-22-00-440 छा तवाजो ख्वाब आए डॉक्टर ऑफ फिजिकल थेरेपी नर्स या हेल्थ प्रोफेशनल बणजण तो तवां लाइ आए एक बेहतरीन मौको सखर जो मोतबर इदारो सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज में इन सेशन लाइ दाखिलाऊं जारी आहिन 4 सालनि जा डिग्री प्रोग्राम्स GBSN GBSM 5 सालनि जो प्रोफेशनल प्रोग्राम डॉक्टर ऑफ फिजिकल थेरेपी DPD 5 सालनि जा डिप्लोमा प्रोग्राम्स LHV CMW CNA खास सहूलियतूं स्कॉलरशिप मौजूद 5 सालनि जे कोर्सेज में एडमिशन बिल्कुल फ्री जॾहिं त DPD प्रोग्राम में सिर्फ 10,000 रुपया दाखिला फीस फीस सेमेस्टर सिर्फ 7,000 रुपया हिते तव्हां खे मिलंदा एयर कंडीशन्ड क्लासरूम्स जदीद लेबोरेटरीज मुकमल लाइब्रेरी तजुर्बेकार फैकल्टी हॉस्टल पिक एंड ड्रॉप फिजियोथेरेपी OPD जी बेहतरीन सहूलियत ही इदारो सिंध हुकूमत जे हेल्थ डिपार्टमेंट का मंजूर शुदा पाकिस्तान नर्सिंग एंड मिडवाइफरी काउंसिल का तस्लीम शुदा लियाकत मेडिकल यूनिवर्सिटी जो डिग्री याफ्ता आहे याद रखो सीट्स महदूद आहिनि तंहिं करे पंहिंजे रोशन मुस्तक़बिल लाइ अॼु ई दाख़िला वठो हिकु ख़ासि ॻाल्हि हिते मेडिकल जा शॉर्ट कोर्सिस OT हेल्थ टेक्नीशियन ॿिया सभु कोर्सिस पिण थींदा आहिनि एड्रेस सिराजुद्दीन एजुकेशनल कॉम्प्लेक्स सेक्टर 5 सखर टाउनशिप मेन बाईपास रोड सखर राबितो 07-11-56-35-642 03-10-81-66-111
0: Health is ویلتھ، جہاں ماہر ڈاکٹر شیئر کرتے ہیں صحت کی اصلی بات۔ جی ایف ایم کا ہیلتھ اویئرنیس شو، ہوسٹ آگا جبار کے ساتھ، جہاں ملک کے نیا ناز ہیلتھ اسپیشلسٹ ڈاکٹرز صحت سے متعلق اہم ٹاپکس پر اپنا ایکسپیرینس، پروفیشنل رائے اور مفید معلومات شیئر کرتے ہیں۔ اپنی میڈیکل ایکسپرٹیز اور ہیلتھ کیئر برانڈ کو ہزاروں لسنرز تک پہنچانے کے لیے ہیلتھ از ویلتھ کا حصہ بنیے ہیلتھ ایکسپرٹ یا پروگرام اسپانسر کے طور پر۔ اسپانسرشپ کے لیے آج ہی رابطہ کریں آگا جبار 03009312700۔
4: ذرا بہن، ذرا بات تو سنو۔
5: ہٹو بھاگو،
4: احمد ہٹو وہاں سے۔
6: حادثے اچانک ہی ہوا کرتے ہیں، گھبرائے نہیں، سمجھداری سے کام لیں۔ سب سے پہلے کتے کے کاٹے زخم کو 20 منٹ تک صاف پانی اور عام صابن سے دھوئیں۔ اس کے بعد قریبی ہسپتال جا کر ڈاکٹر کی ہدایت کے مطابق اینٹی ریبیز ویکسین لگوائیں۔ قریبی اینٹی ریبیز سینٹر کی معلومات کے لیے 1122 پر رابطہ کریں۔ محکمہ صحت، حکومت سندھ۔
3: تاج خواب آئے ڈاکٹر آف فزیکل تھراپی، نرس یا ہیلتھ پروفیشنل بنجن، تو پوئی تمال آئے آئے ایک بہترین موقع۔ سکھر جو معتبر ادارو سراج الدین انسٹیٹیوٹ آف پروفیشنل اسٹڈیز میں ان سیشن لائے داخلہ جاری ہیں۔ 4 سالن جا ڈگری پروگرامز GBSN، GBSM، 5 سالن جو پروفیشنل پروگرام ڈاکٹر آف فزیکل تھراپی DPD، 3 سالن جا ڈپلوما پروگرامز LHV، CMW، CNA۔ خاص سہولتوں، اسکالرشپ موجود۔ 3 سالن جے کورسز میں ایڈمیشن بالکل فری۔ جنہیں تو DPD پروگرام میں صرف 10,000 روپیہ داخلہ فیس، آئی فیس سیمسٹر صرف 7,000 روپیہ۔ ہتے تو آگے ملندا ایئر کنڈیشنڈ کلاس رومز، جدید لیبارٹریز، مکمل لائبریری، تجربہ کار فیکلٹی، ہاسٹل، پک اینڈ ڈراپ، آئی فیزیو تھراپی، OPD جی بہترین سہولت۔ یہ ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ، پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ ہے۔ یاد رکھو، سیٹس محدود ہیں، تہ کرے پینجے روشن مستقبل لائے اجی داخلہ وٹھو۔ ایک خاص گال، اتے میڈیکل جا شارٹ کورسز، OT، ہیلتھ ٹیکنیشن، ایا سب کورسز پن تھیندا ہیں۔ ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس، Sector 5، سکھر ٹاؤن شپ، مین بائی پاس روڈ، سکھر۔ رابطو 07115